ओके जी, और भी भाई हसाम भाई मालो इस समा गुस्सा राशि ची आवाज डक कूला उस जमाद खुखी शो टाइम शो नो वी आवाज आमना दाता सुसली के लिए आवाज कट की गमा तसुक आवाज कई अस्सलाम वालेकुम भाई सिंह रोशनी राता वही भाई तमे सलाम उआया नाइला फ्रॉम साकूट वालेकुम अस्सलाम दुआनो ता अस्सलाम वालेकुम एंड वालेकुम अस्सलाम लुई खजे शेखा जी किसी ने मुझे अपनी खुद अपनी हेल्पलाइन नंबर भेजी है 0335 435 3515 शुक्रिया यार आपको अगर हमारी हेल्पलाइन नंबर याद है हुरैन भाई ये ना तो प्लीज प्ले करो भाई प्लीज प्लीज ये भाई ये तेरी रंग में रंग जाऊं मेरी यार ओके कोशिश कर दो अगर मुझे मिल जाए तो जरूर प्ले करूंगा ठीक है जी अस्सलाम वालेकुम जी वालेकुम अस्सलाम जी अस्सलाम वालेकुम भाई जान वालेकुम अस्सलाम अस्सलाम कुम भाई वालेकुम अस्सलाम हर ख्वाशी मायूसी शिप मक्षर की बदी गोरम ओके से बदानात कोशिश हुकम और बाकी चिकल हम तासु कोशिश को है ना कोशिश को है लेकिन तासु मैसेज असम राली गई सईद जी मैसेज हर सड़े राली गई फल अमीना मुंगसर की बलाश है मैसेज जुन रालल कुडीर मैसेज जुन की अक्सर से खबर है या सिर्फ सलाम भी ये सिर्फ फल नाम लिख ली भी नो दस कार को हुई चिकल हम तासु मैसेज राली गई कहना बस तक यो तकलीफ को हुई चे दम मैसेज सरा خپل نوم نلی کل غواڑی هر دې سمسله نشتا خو خپل علاقې نوم لیکي خیر دې خپل زینو مو لیکي اوس زه د پېښور يم پېښور کې کوم دې زوس په اوس پېښور هوټ پېښور دې اوس کې پکې زولي کوم چیرنګ روډ نورنګ روډ زخه لک پیژنې خو اوس کې وې اولي کوم پېښور ٹھیک شو نو ماته دومره پته لګې دې چې دا انسان د پېښور دې نو خیر دې تاسو پکې اټک لګې داسي ثواب یې لګې اوس لګدا درته يم چې تاسو خامخا شوی اډو لګې ګوهاټي ولې کې چارباغ ولې کې توربلډی مولې کې اٹکولی کئی مرغز اولی کئی آیا چکم دے جدون اولی کئی گدون اولی کئی دا سے رتنو ام خیر دے ریجن سوابی لی کئی شانگلی لی سوک میسیج کی شانگلی لی کئی اٹک نکی سوک اٹک لی کئی نوخار علاقوں نکی نوحال لی کئی نظام پور لی کئی دا سے رتنو ام ٹھیک دے کنا نو دا سے راتا خام خال لی کئی چی مونگ لپتہ لگی السلام علیکم بھائی جان وی پلیز دانات خوب کی وی یو منٹ بری دیتا سو بی ہی شو کہ نات موت پلے نہ کو اوکے جی ہاں یو منٹ صحیح شو جی یو منٹ راس رہا اور بیا واپس رہ چونکہ ٹائم راس رہا کمی دا ٹائم ڈوم رہا منڈے وکھی کنا چے بس زے مگ بس کدا ٹائم مانا مخ کرے زور بس ہی اما

0: जी वेलकम बैक, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम असम भाई, कई निजामपुर से खबर है काम जहर शाह।
0: जहर शाह से तास तो प्रोग्राम के हर कली स्टडी में शिफखेर आले हुए मौजूद जहर शाह से बिल्कुल ठीक ठाक है मां उम्मीद रबर जी तास हम ठीक है दुमरा इलो मुखड़े देजना कॉस्मेटिक पाकिस्तान के हर कली स्टडी में शिवाय
1: तो सही। वालेकुम सलाम तो खयु तुम्हारे तरफ न ता सदा डाले दमारा बस माते देश तो सारा की जो खुशहाल जम जो खुशहाल न जो पपंज जो ताकोर तरह रवान जम पतिजा ते प्रयोजन ज पकर गुनाउनो दृष्टिमालियम सब बंदन जिन तानियम ज पकर गुनाउनो दृष्टिमालियम तो अस्सलाम
0: वालेकुम अस्सलाम जी वालेकुम अस्सलाम जहर शाह से डी रजियात मने डी रजियात शुक्रिया
1: ज शायर है मगुल जी।
0: माशाल्लाह माशाल्लाह माशाल्लाह बस
1: तहसील शायर
0: है बा बस मनम जी जहर शाह से मनम कना जमुंग द पर काबिल कदर है بس دا چه دا چه کل زمانگ خوشحالی که نا
1: چیلی
0: نو بس دا ما چه کل والیکم السلام والیکم السلام بس در شاشت دا چه کل خوشحالی که نا برا پا اغا انویٹیشن اغا چیتی ورد خلق نوی خط چه ورد ویده واده پا اغی برا لبیا شیرو لیکی ٹک شو جی

0: बीमारी हक दे अविलाजी सुनत अमल ले, अविलाजी सुनत अमल ले।
1: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली ढेर गर्जिदली कड़ीदली यो
0: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े او د حکیم مولانا نور الهدى صاحب نا بل علاج ترلاسه کولای شي
1: او د نور معلوماتو ته پاره په دغه نمبر کال کولای شي
0: 0319 55 23 404 88.4
2: د ضلع ټانګ د حلقو د پاره د خوشحالۍ زیری اوس تاسو ته د معیاري علاج د پاره چرته هم د تلو ضرورت نشته اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلای شي مثلا پټو دردونه جوړونو دردونه بواسیر خونی بدی نواسیر ګردے کانے تریہے کانے جوړونو دردونه پټو دردونه د دې نه علاوه د زنانا او مردانا هر قسمه پټو مرزونو علاج په اسانه کیدلای شي نو پتا یاد ساتئ صحت هم یو میډیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331 66 32 231 شکریہ
3: یو آر لسننگ ریڈیو امن نیٹورک
4: وی گاٹ مور ہٹس فار یو سو سٹے ٹیونڈ
3: 88.4 ایف ایم
5: मैंने अपने बेटे के लिए ऑर्डर करी थी परमानेंट क्रीम आपकी तो मेरे बेटे ने कसर नहीं लगाई और मैंने यूज़ करी तो वो मुझे सूट कर गई फर्स्ट टाइम कोई क्रीम तो इस वजह से अब मैं आपसे ऑर्डर करती हूँ क्रीम आपकी बहुत अच्छी है इसका रिजल्ट भी बहुत अच्छा है तो अब आप मुझे सन ब्लॉक के बारे में बताइए क्योंकि मुझे पता है कि वो भी बहुत अच्छा होगा
6: अस्सलाम वालेकुम भाई मैंने परमानेंट ब्यूटी क्रीम चेहरे के दाग धब्बे छाइयां और एक्जाइमा और बढ़ती उम्र के साथ पड़ने वाली लकीरों को मुकम्मल तौर परमानेंट कॉस्मेटिक्स का ये नायसिनमाइड सीरम आपके चेहरे के पोर्स को छोटा कर देता है और आपके चेहरे पे जो एक्स्ट्रा ऑयल आ जाता है उसको एब्जॉर्ब करके आपके चेहरे को ग्लोई और साफ सुथरा कर देता है और ये ब्यूटी फेस वॉश आपके चेहरे को गहराई से साफ करता है और चेहरे पर काले निशानात को खत्म करके चेहरे को निखरा हुआ बना देता है अगर आप ही इन सब मसाइल का सामना कर रहे हैं तो अभी जाकर परमानेंट कॉस्मेटिक्स से अपने लिए ये डील ऑर्डर कीजिए और इन पे स्पेशल डिस्काउंट भी लगा हुआ है और ऑल पाकिस्तान में डिलीवरी फ्री है
7: السلام علیکم تاسو موږ نن بیوٹی کٹ حوالے سره خبرې کوو دیکھ موږ سیرم ایڈ کوو چې کوم نیو لانچ شوی دی پرماننٹ وٹامن سی سیرم نیاسینامائیڈ دی چې کوم بهترین فارمولیشن دی بهترین ریزلٹ دی هیڅ قسمه سائیڈ افیکٹ دی نشته هربل پروڈکٹ دی دا د تاسو لایف ڈیمو تاسو موږ د شرکو دا پاوډین تاسو مخامخ دی دا وبدی چې بالکل صفا دی دیکھ موږ پاوډین تاسو سره مکس کوو او تاسو دوبو کلر وګورئ چې څنګه پاوډین سره دا ریڈ شو او کلر چینج کو ہم دس حصہ سو ڈیلی تاسو روٹین کے کار کا ہوئی یا سو مصروفیات ہم ہوئی نو تاسو مخ وانے گرد و غبار رہشی نو دس یہ دریا بونا واسطہ سو اندازہ والے جس سنگ ابو کلر چینج شی دس واسطہ سو فیس ہم صفا کیے